0: کاویا ہومیو کیئر، کافی علاج جہاں بے اثر ہو جاتے ہیں وہاں سے شروع ہوتا ہے ہومیوپیتھی کا اثر، بچوں سے لے کر بزرگوں تک، نئے سے لے کر کئی پرانی بیماریوں تک جیسے الرجیز، ایزما، آرتھرائٹس، ہیئر لاس، اسکن ڈس آرڈرز، ہیڈ ایکس، مائگرینز، میل یا فیمل ہیلتھ ایشوز، ڈائجسٹو ڈس آرڈرز یا پائلز، مینٹل ہیلتھ ایشوز، ہارٹ پرابلم، ڈائبٹیز اور فار اینی کائنڈ آف اکیوٹ اور کرونک ڈیزیز ہمارے ہومیوپیتھ سے ملے جن کو 20 سال کا زیادہ تجربہ ہے۔ کاویا ہومیو کیئر، جہاں سے شروع ہوتا ہے ہیلدی لائف کا سفر۔ 10 کوٹرل بولیوارڈ، یونٹ 104 ان برامٹن، 6477602779، 6477602779۔
1: ویل، ہیلدی لائف کا سفر ہم جب چاہیں تب شروع کر سکتے ہیں اور اسے بند کرنے کی ضرورت نہیں ہوتی، بس شروع کرنے کی ضرورت ہوتی ہے، کیونکہ جس طرح کی لائف اسٹائل میں ہم جی رہے ہوتے ہیں نا، ناؤ اینڈ دین ہم ایک قدم آگے رکھتے ہیں اس طرف تو دو قدم پیچھے بھی آ جاتے ہیں۔ کئی بار بزی اسکیڈیول ہوتا ہے، کئی بار کچھ اور ریزن ہوتا ہے، پر نرنتر اس ہیلدی لائف کی طرف ہم چلیں یہ اکثر نہیں ہو پاتا، اور ایسے میں کوئی ہمارا ساتھ دے وتھ ٹریٹمنٹس، وتھ رائٹ گائیڈنس، وہ ہو جائے تو بہت اچھا ہوتا ہے۔ تو بس آپ کاویا ہومیو کیئر پہ کال کر سکتے ہیں، وہاں پہ جو میتا جی ہیں ان کا ایکسپیرینس بہت لمبا ہے، بہت ہی عمدہ ہومیوپیتھ ہیں، اتنی سارے لوگ کمیونٹی میں ان کے پاس جب ٹریٹمنٹ کے لیے جاتے رہتے ہیں تو آپ دیکھیں گے اتنے ریفرنسز ان کی کمیونٹی میں اپنے آپ بن جاتے ہیں، کیونکہ جب اچھا کام ہوتا ہے تو لوگ اپنے آپ ہی آپ کی تعریفیں کرتے ہیں۔ تو آپ بھی جا کے دیکھیں، لوگ ایسے ہی تعریفیں نہیں کرتے ہیں ان کی۔ ہومیوپیتھی کا ٹریٹمنٹ ویسے بھی کہتے ہیں بہت بہت سیف ہوتا ہے، اور ایسے میں ایکسپیرینس ہومیوپیتھ جب ہوتا ہے تو بات کمال کی ہو جاتی ہے نا۔ اب بیماریاں ہم سب کے گھروں میں لگی رہتی ہیں، چھوٹی بڑی، بچوں کو، بزرگوں کو، تو اس کے لیے ایک اگر جو ہومیوپیتھ ہمارا پکا بن جائے نا کہ ہمیں تو وہاں جانا ہے، تو انہیں ہمارے گھر کی ساری چیزیں پتہ ہوتی ہیں، تو وہاں پہ بھی آپ دیکھیں گے کہ کاویا ہومیو کیئر آپ کو بہت سکون دے گا وین یو گیٹ کنیکٹڈ ود دا ہومیوپیتھ دیئر۔ اور وہاں پہ جو سروسز آپ کو ملتی ہیں، آج کل تو سروسز بھی بڑھ گئی ہیں وہاں پر، مساج کی بھی ہیں، اینڈ سروسز اس سینس میں بھی بڑھی ہوئی ہیں کہ وہ آپ کی مدد کرتے ہیں کہ دوائیاں آپ کے گھر کے دروازے تک پہنچائیں اگر آپ نہیں آ سکتے۔ وہ ایسے بھی مدد کرتے ہیں آپ کی کہ آپ اگر کلینک تک نہیں آ پا رہے تو آپ فون پہ بھی کنسلٹیشن لیں، پر اپنی ہیلدی لائف کو اگنور نہ کریں، اس کے لیے جو بھی اسٹیپس آپ کو لینے ہیں۔ تو ویل، میتا جی کا نمبر رہتا ہے 6477602779، 6477602779۔ یو کین آلسو وزٹ kaviahomeocare.com، نمبر مجھ سے بھی لے سکتے ہیں، وہاں پہ بھی مل جائے گا، پر ایک بار بات کریں، جائیں ضرور۔ آپ دیکھیں گے اسپیشلی فار بزرگ یا بچے یا فار پریگننٹ ویمن یہ بہت سیف ہو جاتا ہے، اور اچھا سا ٹریٹمنٹ ہو تو بات بن ہی جاتی ہے۔ فی الحال آپ کی کوئک سی بات کرا دیتی ہوں میں میتا جی سے یہیں پر۔ میتا جی، ویلکم۔
2: Thank you so much, Swati ji. Hello, everyone. Good evening to all my listeners.
1: گڈ ایوننگ۔ اس ہیلتھ سیگمنٹ میں آپ کا کافی انتظار رہتا ہے، کیونکہ میرے پاس، میں نے بات صرف آپ ہی سے لوگوں کی کراتی ہوں، اور مجھے ایسا لگتا ہے کہ جو ایک رائٹ انفارمیشن مل جاتی ہے نا، کئی بار بہت ساری بیماریاں ہوتی ہیں میتا جی، ہمیں یہی نہیں پتا ہوتا کہ یہ چھوٹی ہے بڑی ہے، ہم جیتے چلے جاتے ہیں، ڈاکٹر کے پاس بھی نہیں جاتے، کسی سے کنسلٹ بھی نہیں کرتے، اور کئی بار ایسا ہوتا ہے کہ ہم کسی کو بتانے میں بھی ہچکتے ہیں، بہت ساری چیزیں ایسی بھی ہوتی ہیں، اور کئی بار وہ بڑی بن جاتی ہیں۔ تو جب آپ سے بات ہوتی ہے، آپ بہت ساری ایسی ڈیزیزز یا چھوٹی چھوٹی ہیلتھ ایشوز کو لے کے جب وستار سے بتاتے ہیں، تو مجھے لگتا ہے بہت سارے لوگ ایک تو یہ سمجھ پاتے ہیں کہ اوکے، ہم بھی اس چیز سے گزر رہے ہیں اور اس کا ٹریٹمنٹ ہے اور ہو سکتا ہے، اور یہ نہیں لیا تو بڑا بن سکتا ہے۔ تو تھینک یو فار ٹیکنگ آؤٹ ٹائم فار اس فار دس ایجوکیشن ایز ویل۔ تو میتا جی، ایک چیز ہوتی ہے جس میں ہم کہتے ہیں کہ وہ کئی بار ہمیں آئی بی ڈی سے ریلیٹڈ بھی لگتی ہے، کیونکہ باؤلس سے ریلیٹڈ ہوتی ہے، وین وی گو فار واش روم تو ہمیں وہاں پہ بلڈ بھی آتا ہے اور پین فل بھی رہتا ہے، تو اس کا کیا، یہ کس طریقے کی ہو سکتی ہیں اور اس کا کیا ہومیوپیتھی میں ٹریٹمنٹ ہے؟
2: جی بالکل سواتی جی، سو جیسے ایوری ٹائم ہم ہیلتھ ٹاپک کے بارے میں بات کرتے ہیں، تو یہ جو پرابلم آپ بتا رہے ہیں، اب ایسے میں آئی بی ڈی یا انفلامیٹری باول ڈیزیز جس کو کہتے ہیں، جس میں کولائٹس یا کرونس ڈیزیز والی کنڈیشن ہو سکتی ہے، وہاں پہ کئی بار اینل ایریا میں کٹس بن جاتے ہیں، سو اٹ کڈ بی اینل فشر، ہیمروئڈس، کافی ساری چیزیں ہیں جس کر کے بلڈ آنے لگتا ہے، लेकिन आज हम देखेंगे आईबीडी या अल्सरेटिव कोलाइटिस के बारे में, जो बहुत ही आप देखो कि ये काफी स्पीडी रेट से बढ़ रहा है ये कंडीशन काफी लोगों में। और इनिशियली क्या होता है ना कि आप डायरिया समझ के कि सिर्फ डायरिया है या दो तीन बार जाना पड़ रहा है, टॉयलेट में म्यूकस जा रहा है, तो ये कंडीशन को इग्नोर कर देते हैं कि हाँ डायरिया है या कुछ खा पी लिया होगा करके, या इंटॉलरेंस है समझ के इग्नोर कर देते हैं। और फिर जब कोलोनोस्कोपी होती है, आपको पता चलता है तब तक कंडीशन आगे बढ़ चुकी होती है। तो कोलाइटिस क्या है? कोलाइटिस मीन्स इन्फ्लेमेशन ऑफ कोलोन, एंड अल्सरेटिव कोलाइटिस मतलब कि इन्फ्लेमेशन एंड आपकी लार्ज इंटेस्टाइन की लाइनिंग के अंदर छाले बन जाते हैं, अल्सर्स बन जाते हैं। सो जब लार्ज इंटेस्टाइन का इन्वॉल्वमेंट है तो वहां पे इन्फ्लेमेशन होके छाले बने हैं, तो इस कंडीशन को पर्टिकुलरली अल्सरेटिव कोलाइटिस कहा जाता है, जिसमें इंटेस्टाइन के लोअर पोर्शन एंड रेक्टम का इन्वॉल्वमेंट होता है। अब ये एक ऑटो इम्यून डिजीज है, फैमिली हिस्ट्री में है तो उसके साथ भी आपको ये हो सकता है, लेकिन मेंटल फिजिकल स्ट्रेस के साथ इसके सिम्टम्स काफी बार ट्रिगर हो जाते हैं। और फिर घर से बाहर रहना है, खास करके यूनिवर्सिटी जा रहे हैं जो स्टूडेंट्स, सो यूनिवर्सिटी में वहां पे रहना है, बाहर का खाना खाना है, साथ में जॉब करना है, स्ट्रेस लेवल भी हाई है, खाने पीने का भी ठिकाना नहीं है। और ऐसे में अगर आपको कोई मिल्क प्रोडक्ट से इंटॉलरेंस हो गई, उसके साथ ट्रबल आ गई, तो ये प्रॉब्लम बढ़ जानी है। ग्लूटेन से प्रॉब्लम है तो उसके साथ ट्रिगर होगा, कोई स्टमक का इन्फेक्शन हुआ तो उसके साथ भी ये ट्रिगर हो जाता है। और जब भी कोलाइटिस की प्रॉब्लम आपको आती है तो उसके साथ टमी पेन, टमी एक की कंप्लेन, एब्डोमिनल पेन के जब ये लार्ज इंटेस्टाइन मतलब लोअर एब्डोमिनल पेन होगा अल्सरेटिव कोलाइटिस में, लोअर एब्डोमिन में क्रैम्प्स आते रहते हैं, कुछ भी खाया पिया तो उसके साथ ही मरोड़ सी उठ रही है और आपको टॉयलेट जाना पड़ेगा, वॉटरी स्टूल्स हो रहे हैं, कई बार तो 10 12 14 बार टॉयलेट जाना पड़ रहा है, होल्ड नहीं कर पाएंगे वाली फीलिंग के जैसे ही अर्ज आती है या कुछ भी खाना खाया आपने तो राइट वे आपको जाना पड़ेगा, जिस करके काफी बार घर से बाहर जाना भी लोगों का मुश्किल बन जाता है कि वहां पे कहाँ पे टॉयलेट ढूंढेंगे, या बाहर जाना है तो वही स्ट्रेस रहती है कि वहां पे टॉयलेट मिलेगा या नहीं। और इसके साथ साथ स्टूल में ब्लड जाना, क्लॉट्स जाते हैं, फ्लेक्स जाते हैं या फ्रेश ब्लड, साथ में म्यूकस जाना, लॉस ऑफ एपेटाइट, और ऐसे में मरीज वेट भी लूज कर देते हैं। और जो भी खाया पिया वो लगेगा नहीं, क्योंकि दिन में इतनी बार टॉयलेट जाना पड़ रहा है, डायरिया हो रहा है, सो अल्टीमेटली फिर डेफिशिएंसीज होती जाएगी, सो एनीमिक होते जाते हैं, ऑस्टियोपोरोसिस डेवलप हो जाना, नॉशियस फीलिंग है, ये सारी चीजें अल्सरेटिव कोलाइटिस के साथ पाई जाती हैं। अब कुछ एक मंथ्स ऐसे जाते हैं ईयर में कि आपके सही है, लेकिन फिर वापस इसके फ्लेयर अप्स हो जाएंगे और वही सिम्टम्स आपके वापस आ जाते हैं, और लोग सालों से इससे सफर कर रहे होते हैं। तो ऐसे में होम्योपैथी में वी डू हैव वेरी गुड ट्रीटमेंट, एंड ये ट्रीटमेंट आप स्टार्ट करते हो उसके साथ ही देखोगे कि इन्फ्लेमेशन कम होने से जो ब्लीडिंग हो रही थी उसमें आराम आएगा, जो म्यूकस जा रहा था स्टूल में या डायरिया स्टूल की फ्रीक्वेंसी थी वो सारा कुछ कंट्रोल आता जाएगा। एंड कुछ एक टाइम आपने ये लगातार लेना होता है जिस करके ऑटो इम्यून कंडीशन है उस पर कंट्रोल पाया जा सके। सो फील फ्री टू कॉल अस किसी भी तरह की अल्सरेटिव कोलाइटिस की प्रॉब्लम है, ऑलरेडी आप ट्रीटमेंट कुछ ले रहे हैं स्पेशलिस्ट का, उसके साथ आप ये ट्रीटमेंट ले सकते हैं। और ये जो मेडिकेशन होती है इसका इस तरह का कोई साइड इफेक्ट नहीं होता है, आप खुद देखोगे कि कपल ऑफ मंथ्स में आपके सिम्टम्स में काफी इंप्रूवमेंट है। सो कोलाइटिस से लेके क्रॉन्स डिजीज है यानी कि आईबीडी है, आईबीएस इरिटेबल बावल सिंड्रोम से सफर कर रहे हैं, गैस, ब्लोटिंग, डायरिया, कॉन्स्टिपेशन या हेमरॉइड्स, पाइल्स की प्रॉब्लम होना, फिशर बना है, नल फिशर, फिस्टुला वगैरह के लिए, सो कोई भी एक्यूट क्रोनिक डिजीज के लिए काव्या होम्योकेयर से आप मेरा कॉन्टेक्ट जरूर करें। और इसके साथ है मसाज थेरेपी, सो आपको मसाज लेना है तो उसके लिए भी आप मेरा कॉन्टेक्ट जरूर कर सकते हैं।
1: इंटरेस्टिंग, तो पहले तो यही बहुत अच्छा रिलीफ मिलता है कि देयर इज अ ट्रीटमेंट अवेलेबल। और जैसे आप बताते हैं कि जो भी ट्रीटमेंट अगर आप ऑलरेडी ले रहे हैं होम्योपैथिक ट्रीटमेंट आप साथ में ले सकते हैं, जिससे कि जड़ से चीजें खत्म होने के चांसेस हो जाते हैं। तो मैं फिर यहाँ पे ये बताऊंगी, आप एक बार कॉल जरूर करें अपनी छोटी बड़ी बीमारियों के लिए, आप काव्या होम्योकेयर पे एक बार संपर्क करें, मीता जी से बात करें अपॉइंटमेंट लेके, आपको बहुत अच्छा लगने वाला है। और किसी भी प्रॉब्लम से कहते ना हमेशा के लिए छुटकारा मिलना बहुत बड़ी बात होती है, वो आपको मिल सकता है, बट एक बार बात करनी पड़ेगी आपको, वो पहला कदम खुद उठाना पड़ेगा। 6477602779 इज द नंबर और होम्योकेयर.com इज द वेबसाइट। अगले हफ्ते फिर मिलते हैं आपसे। गुड लक
2: जी। श्योर। थैंक यू सो मच स्वाति जी।
1: थैंक यू।